दीप कोहलीको गीत रचना, राम लक्ष्मणको सङ्गीत, कथाचित्र हम आपके हे कौरै गीत गाइछन्ति एसपी बालसुब्रमण्यम।